0: ਤੇ ਸਰਕਾਰ ਨੇ ਕਾਨੂੰਨੀ ਨਾਪਤੋਲ ਐਕਟ 2009 ਤਹਿਤ ਸੁਧਾਰ ਸੂਚਨਾ ਪ੍ਰਣਾਲੀ ਲਾਗੂ ਕੀਤੀ ਹੈ। ਇਸ ਦੇ ਨਾਲ ਹੀ ਰਾਸ਼ਟਰੀ ਖਬਰਾਂ ਦਾ ਬੁਲੇਟਿਨ ਖਤਮ ਹੁੰਦਾ। ਸਾਡਾ ਅਗਲਾ ਪ੍ਰਦੇਸ਼ਕ ਖਬਰਾਂ ਦਾ ਬੁਲੇਟਿਨ ਸ਼ਾਮੀ 6:20 ਤੇ ਹੋਏਗਾ। ਨਮਸਕਾਰ।
1: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं असदुल्ला। सदर जमहूरिया द्रौपदी मुर्मू आज शाम नई दिल्ली में राष्ट्रपति भवन में बहादुरी से मुतालिक अवार्ड पेश करेंगी। हुकूमत ने कारोबार में सहूलत पैदा करने की गर्ज से तरीकेकार को बेहतर बनाने से मुतालिक एक नोटिस मुतारिफ कराया है। सुप्रीम कोर्ट ने मफाद आम्मा की एक अर्जदाश्त पर फौरी समाअत करने से इनकार कर दिया है, जिसमें राम मंदिर अतियात के केस में मुबैना माली बेजाबतियों की छानबीन अदालत की निगरानी में कराने की दरख्वास्त की गई थी। हरियाणा और राजस्थान ने आज अमित शाह की मौजूदगी में जमुना के पानी की तकसीम से मुतालिक एक समझौते पर दस्तखत किए हैं। दिल्ली में वोटरों की खुसूसी जामे नजरसानी मुहिम SIR के तहत वोटरों को इलेक्टोरल फॉर्म्स घर घर जाकर तकसीम किए जाने का अमल कल से शुरू होगा। बांग्लादेश की साबिक वजीर आजम शेख हसीना ने कहा है कि वो जान से मारने की धमकियों के बावजूद इस साल के आखिर से पहले तक बांग्लादेश वापस चली जाएंगी। और फीफा वर्ल्ड कप में लॉस एंजलिस में खेले गए पहले नॉकआउट मैच में कनाडा ने जनूबी अफ्रीका को 1-0 से हरा दिया। अब खबरें तफसील से। सदर जमहूरिया द्रौपदी मुर्मू आज नई दिल्ली में राष्ट्रपति भवन में बहादुरी से मुतालिक 2026 की दिफा की दूसरी तकरीब में बहादुरी इनामात अता करेंगी। वो दिफाई अफवाज मरकजी मुसलह पुलिस दस्तों और रियासत व मरकज के जेर इंतजाम पुलिस के अमले को बहादुरी के इनामात शाम 5 बजे अता करेंगी। ये इनामात मुसलह दस्तों, मरकजी पुलिस फोर्सेज और दीगर हिफाजती एजेंसियों के अमले के बहादुरी के गैर मामूली कारनामों को तस्लीम करते हुए दिए जाते हैं। इन इनामात से पूरे जम्मू कश्मीर, शुमाल मशरक और मुल्क की सरहदों पर दहशतगर्दी, शोरिश पसंदी और मुखासिमाना धमकियों की रोकथाम के लिए भारत की लगातार जद्दोजहद की अक्कासी होती है। नीज एविएशन, समंदरी कार्रवाइयों और इंसानी हमदर्दियों वाले मिशनों में गैर मामूली हौसले के इकदाम उजागर होते हैं। सदर मुर्मू ने इससे पहले इस तकरीब के पहले मरहले में भी बहादुरी इनामात अता किए थे। ये तकरीब राष्ट्रपति भवन में इस माह की 8 तारीख को मुनाकिद की गई थी। वजीर आजम नरेंद्र मोदी ने सेशल्स के अपने दौरे के तीसरे दिन आज विक्टोरिया में नवाशक्ति विनय नागर मंदिर का दौरा किया और पूजा अर्चना की। उन्होंने वहां भारत निजात अफराद से मुलाकात भी की। बाद में वजीर आजम ने पीस पार्क में वाकई महात्मा गांधी के मुजस्मे पर गुलाए अकीदत नजर किए। जनाब मोदी सेशल्स का अपना 3 रोजा कामयाब दौरा मुकम्मल करने के बाद भारत रवाना हो गए हैं। कल वजीर आजम मोदी ने सेशल्स की आजादी के 50 साल पूरे होने के मौके पर वहां के कौमी दिन की तकरीबात में शिरकत की। जनाब मोदी ने इस तकरीब में एजाजी मेहमान के तौर पर शिरकत की। इस तरह वो भारत के पहले वजीर आजम है जिन्हें ये एजाज दिया गया। पेश है एक रिपोर्ट।
2: इस परेड में भारतीय बहरिया और फौज की टीमों पर मुश्तमिल एक मार्चिंग दस्ते ने शिरकत की। इसके अलावा भारत के एक बहरी बैंड ने भी शिरकत की, जिससे भारत और सेशल्स के दरमियान करीबी शराकतदारी का इजहार होता है। खैर सगाली के खसूसी जज्बे के तौर पर INS तरकश और INS इश्क को पोर्ट विक्टोरिया पर लगा अंदाज किया गया, जिससे सेशल्स के साथ भारत की देरीना दोस्ती का अंदाजा होता है। वजारत खारजा के मुताबिक भारत और सेशल्स के दरमियान देरीना दोस्ती है, जिसकी जड़ें मुश्तरका तारीखी, सकाफती और अवाम से अवाम के दरमियान रिश्तों से वाबस्ता हैं। भारतीय बहरीन खत्ते में एक अहम समुद्री पड़ोसी के तौर पर सेशल्स का मकाम भारत के विजन महासागर और आलमी जनूब के तई भारत के अहद में खसूसी हैसियत का हामिल है। वजारत खारजा ने बताया कि जनाब मोदी के इस दौरे से दोनों मुल्कों के दरमियान मजबूत और पायदार दोस्ती का इरादा होता है और मुख्तलिफ शोबों में दो तरफा ताल्लुकात को फरोग देने में दोनों मुल्कों के मुश्तरका अहद की भी अक्कासी होती है। आशीष अब्राहम की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं अब्दुल मालिक।
1: वजीर आजम नरेंद्र मोदी को माहौलियाती तहफ्फुज और पायदार तरक्की के शोबे में क्यादत पर सेशल्स के आला तरीन एवार्ड गार्जियन ऑफ द ब्लू होरिजन से भी नवाजा गया। وزیراعظم نے سیشلز کی قومی اسمبلی سے بھی خطاب کیا، جہاں انہوں نے اس بات پر زور دیا کہ سیشلز اور بھارت ایسی دنیا کے قیام کے خواہش مند ہیں جہاں ترقی کے فائدے سب کو حاصل ہوں اور جہاں بین الاقوامی اداروں میں عصر حاضر کے حقائق کی عکاسی ہوتی ہے۔ سپریم کورٹ نے آج مفاد عامہ میں دائر کی گئی اس درخواست پر فوری سماعت کرنے سے انکار کر دیا ہے جس میں شری رام جنم بھومی تیرتھ چھیتر ٹرسٹ کی جانب سے چڑھاوا وصول کیے جانے میں مبینہ مالی بے ضابطیوں کی عدالت کی نگرانی میں تحقیقات اور فورنسک آڈٹ کرائے جانے کی درخواست کی گئی ہے۔ جسٹس ایم ایم سندریش اور جسٹس شیل ناگو کی ایک بینچ نے ہدایت دی ہے کہ اس درخواست کو اس فہرست میں شامل کیا جائے جس پر گرمی کی تعطیل کے بعد عدالت کے دوبارہ کھلنے کے بعد سنوائی ہوگی۔ مرکزی وزیر داخلہ امیت شاہ نے آج نئی دلی میں ہریانہ اور راجستھان کے درمیان پانی کی تقسیم سے متعلق ایک سمجھوتے پر دستخط کیے جانے کے بارے میں ایک میٹنگ کی صدارت کی۔ اس موقع پر جل شکتی کے مرکزی وزیر سی آر پاٹل، ہریانہ کے وزیر اعلیٰ نائب سنگھ سینی اور راجستھان کے وزیر اعلیٰ بھجن لال شرما بھی موجود تھے۔ تقریب سے خطاب کرتے ہوئے جناب پاٹل نے کہا کہ اس سمجھوتے کے تحت پانی کو مانسون کے دوران ہتھنی کنڈ بیراج سے ویسٹرن یمنا کینال سسٹم کے تحت ایک زیر زمین پائپ کے ذریعے سپلائی کیا جائے گا۔ انہوں نے کہا کہ اس سے چورو، سکر، جھنجھنو اور راجستھان کے پانی کے قلت والے دوسرے خطوں میں پینے کے پانی کی ضرورتیں پوری ہوں گی۔ قومی راجدھانی دلی میں ووٹروں کو الیکٹورل انومریشن فارم تقسیم کیے جانے کا کام کل سے شروع ہوگا۔ دلی کے اعلی انتخابی افسر اشوک کمار نے آج نئی دلی میں میڈیا کو تفصیل بتاتے ہوئے یہ اعلان کیا۔ انہوں نے بتایا کہ بوتھ لیول آفیسر بی ایل اوز کل سے اگلے مہینے کی 29 تاریخ تک گھر گھر جا کر انومریشن فارم تقسیم کریں گے اور مجاز ووٹروں سے پر کروا کر وصول کریں گے۔ جناب کمار نے بتایا کہ 5 اگست اور 4 ستمبر کے درمیان دعوے اور اعتراضات پیش کیے جا سکتے ہیں۔ حتمی ووٹر لسٹ 7 اکتوبر کو شائع کی جائے گی۔ انہوں نے بتایا کہ رائے دہندگان انومریشن فارم www.voters.eci.gov.in پر بھی آن لائن پر کر سکتے ہیں۔ اعلی انتخابی افسر نے سبھی مجاز رائے دہندگان سے زور دے کر کہا ہے کہ بی ایل اوز کے ساتھ تعاون کریں اور مقررہ وقت کے اندر اپنے فارم جمع کرائیں۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ بنگلہ دیش کے سابق وزیر اعظم شیخ حسینہ نے کہا ہے کہ وہ اس سال کے ختم ہونے سے پہلے بنگلہ دیش واپس جائیں گے۔ انہوں نے کہا کہ اپنے خلاف قانونی کارروائیوں، سزائے موت اور عوامی لیگ کی سیاسی سرگرمیوں پر پابندی عائد کیے جانے کے باوجود وہ یہ قدم اٹھائیں گے۔ ایک ٹی وی چینل کو انٹرویو میں انہوں نے اپنے خلاف مقدمات کو سیاسی اغراض پر مبنی بتایا اور موجودہ حکام پر الزام لگایا کہ وہ بنگلہ دیش کے سیاسی منظرنامے سے عوامی لیگ کا وجود ختم کرنے کے لیے عدلیہ کا استعمال کر رہے ہیں۔ حکومت نے جن وشواس ترمیمی ایکٹ 2026 کے ذریعے لیگل میٹرولوجی ایکٹ کے تحت ایک امپروومنٹ نوٹس طریقہ کار کا آغاز کیا ہے۔ نئے نظام میں پہلی بار ضابطوں کی خلاف ورزی کرنے والے کاروباریوں کو یہ چھوٹ دی گئی ہے کہ وہ سزا کی کارروائی شروع کیے جانے سے پہلے خامیوں کو دور کر دیں۔ صارفین کے امور کی وزارت نے کہا ہے کہ اس کا مقصد رضاکارانہ طور پر ضابطوں کی پابندی کرنے اور مقدمات کو کم کرنے کی حوصلہ افزائی کر کے کاروبار میں آسانی کو فروغ دینا ہے۔ کانگریس کے صدر ملکہ ارجن کھڑگے نے آج نئی دلی میں پارلیمنٹ میں راجیہ سبھا کے رکن کے طور پر حلف لیا۔ نائب صدر جمہوریہ اور راجیہ سبھا کے صدر نشین سی پی رادھا کرشنن نے جناب کھڑگے کو حلف دلایا۔ امریکہ اور ایران قطر کی راجدھانی دوحہ میں اس بات پر رضامند ہو گئے ہیں کہ ایک دوسرے کے خلاف حملے روک دیے جائیں اور کل سے بات چیت کا سلسلہ دوبارہ شروع کیا جائے۔ اس قدم کا مقصد کئی دن سے جاری اس فوجی کارروائی کو روکنا ہے جس کی وجہ سے جنگ بندی کو خطرہ لاحق ہو گیا تھا اور اب نائے ہرمز سے متعلق تنازع کو حل کرنا ہے۔ فیفا عالمی کپ کے ناک آؤٹ مرحلے میں امریکہ کے لاس اینجلس میں کھیلے گئے مقابلے میں کینیڈا نے جنوبی افریقہ کو 1-0 سے شکست دی۔ یہ کینیڈا کی کسی فیفا عالمی کپ کے کسی ناک آؤٹ مقابلے میں سب سے پہلی جیت ہے۔ کینیڈا کے کھلاڑی اسٹیفنو اسٹیکیو نے اضافی وقت کے دوسرے نصف کی دوسری منٹ میں فیصلہ کن گول کیا۔ فیفا عالمی کپ 2026 کے میزبان ملکوں سے ایک کینیڈا نے آخری منٹوں میں مضبوط دفاع کا مظاہرہ کیا۔ اور اب آخر میں خاص خبریں ایک بار پھر۔ صدر جمہوریہ دروپدی مرمو آج شام نئی دلی میں راشٹرپتی بھون میں بہادری سے متعلق ایوارڈ پیش کریں گے۔ حکومت نے کاروبار میں سہولت پیدا کرنے کی غرض سے طریقہ کار کو بہتر بنانے سے متعلق ایک نوٹس متعارف کرایا ہے۔ سپریم کورٹ نے مفاد عامہ کی ایک عرضداشت پر فوری سماعت کرنے سے انکار کر دیا جس میں رام مندر عطیات کے کیس میں مبینہ مالی بے ضابطیوں کی چھان بین عدالت کی نگرانی میں کرانے کی درخواست کی گئی تھی۔ ہریانہ اور راجستھان نے آج امیت شاہ کی موجودگی میں جمنا کے پانی کی تقسیم سے متعلق ایک سمجھوتے پر دستخط کیے ہیں۔ دلی میں ووٹروں کی جامع نظر ثانی مہم ایس آئی آر کے تحت ووٹروں کو الیکٹورل فارمز گھر گھر جا کر تقسیم کیے جانے کا عمل کل سے شروع ہوگا۔ بنگلہ دیش کی سابق وزیراعظم شیخ حسینہ نے کہا ہے کہ وہ جان سے مارنے کی دھمکیوں کے باوجود اس سال کے آخر سے پہلے تک بنگلہ دیش لوٹ جائیں گے۔ اور اسی کے ساتھ خبریں ختم ہوئیں۔
3: Good afternoon. This is Akashwani and I am Valsa Williams with the midday news. The headlines. President Draupadi Murmu to present gallantry awards at Rashtrapati Bhavan in New Delhi this evening. 3-decade pending Yamuna water sharing project between Haryana and Rajasthan gets approval today. Supreme Court refuses urgent hearing on PIL seeking court-monitored probe into alleged financial irregularities in Ram Mandir donations case. CBSE exempts current Class 10 batch from three-language policy. Government introduces improvement notice mechanism to promote ease of doing business. SIR set to begin in Delhi tomorrow. And in FIFA World Cup, Canada beat South Africa 1-0 in first knockout match at Los Angeles. President Draupadi Murmu will present gallantry awards at the second Defence Investiture Ceremony of 2026 at Rashtrapati Bhavan in New Delhi today. The President will confer gallantry awards to personnel of the Defence Forces, Central Armed Police Forces and State and UT Police at 5 p.m. These awards are given in recognition of exceptional acts of bravery by personnel of the Armed Forces, Central Armed Police Forces and other security agencies. The awards reflect India's continuing battle against terrorism, insurgency and hostile threats across Jammu and Kashmir, the Northeast and along the country's borders, while also recognizing acts of extraordinary courage in aviation, maritime operations and humanitarian missions. President Murmu had earlier conferred gallantry awards at the Defence Investiture Ceremony Phase 1 at Rashtrapati Bhavan on the 8th of this month. Prime Minister Narendra Modi today visited and offered prayers at the Navashakti Vinayagar Temple in Victoria, Seychelles, on the third day of his visit to the African country. He also met the members of the Indian diaspora there. Later, the Prime Minister paid floral tributes at the Mahatma Gandhi statue situated at Peace Park today. He has since departed for India after concluding his successful 3-day visit to Seychelles. Yesterday, Prime Minister Modi attended the National Day celebrations of Seychelles, marking the 50th anniversary of independence of the country. Mr. Modi attended the celebrations as the guest of honour, becoming the first Indian Prime Minister to be accorded this honour. More from our correspondent.
4: Prime Minister Narendra Modi's 3-day visit to Seychelles marked a significant step in strengthening bilateral ties. During the visit undertaken at the invitation of President of Seychelles, Dr. Patrick Harmini, the two leaders held wide-ranging talks covering cooperation in healthcare, education, capacity building and maritime security and defense. They also discussed regional challenges in the Indian Ocean region, including illegal fishing, drug trafficking and piracy. Several MOUs and agreements in areas such as UPI, health, agriculture, shipping, space cooperation, extradition and line of credit were also exchanged between the two countries. Mr. Modi was also conferred the Guardian of the Blue Horizon, Seychelles' highest distinction for leadership in environmental conservation and sustainable development. He also addressed a special sitting of the National Assembly, becoming the first Indian Prime Minister to do so, reaffirming India's commitment to its long-standing partnership with Seychelles. With Ankit and Bisnu, this is Vishal Das, Akashvani News, Delhi.
3: The Central Board of Secondary Education, CBSE, today issued guidelines on the three-language policy. In a statement, the board said the current batch of Class 10th will not have to follow the new language policy. It also said The current batches studying in class 7th, 8th and 9th will also not be required to give the board examination in the third language when they reach class 10th. CBSE has further stated that students in the 7th, 8th and 9th classes who have already opted for two foreign languages will be allowed to continue with the same while studying one additional native Indian language. The board said the grade appropriate resource material will be made available in a time-bound manner. The government has introduced

0: وزن اور مختلف شعبوں کی زیادہ جامع شمولیت شامل ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ مغربی بنگال قانون ساز اسمبلی نے آج مغربی بنگال عوامی تحفظ اور سماجی مخالف سرگرمیوں کی روک تھام سے متعلق بل 2026 اور مغربی بنگال میں امن و امان قائم کرنے کے سے متعلق ترمیمی بل 2026 کو منظوری دی۔ مذکورہ بل کی حمایت میں 176 ووٹ حاصل ہوئے جبکہ مخالفت میں 41 ووٹ پڑے، وہیں 20 ارکان نے ووٹنگ میں حصہ نہیں لیا۔ اس بل کے تحت ایسے افراد کو جن کی سماج مخالف سرگرمیوں سے عوام کی سلامتی، امن و امان اور نظم و نسق کو خطرہ لاحق ہو سکتا ہو، انہیں احتیاطی طور پر زیادہ سے زیادہ 12 ماہ تک حراست میں رکھا جا سکتا ہے۔ حکومت کے مطابق اس قانون کا مقصد سماج دشمن عناصر کی سرگرمیوں پر قابو پانا، انہیں سخت سزا دینا اور ان کی سازشی منصوبہ بندی کو ناکام بنانا ہے۔ مرکزی وزیر داخلہ امیت شاہ کی موجودگی میں ہریانہ اور راجستھان کی حکومت نے آج نئی دلی میں جمنا آبی پروجیکٹ کی تعمیر اور اس پر عمل درآمد کے لیے ایک مفاہمت نامے پر دستخط کیے۔ اس موقع پر بات کرتے ہوئے جناب شاہ نے کہا کہ اس مفاہمت نامے سے ہریانہ اور راجستھان کے لوگوں کو تقریباً 3 دہائیوں سے درپیش پانی کے مسئلے کا حل ہو گیا ہے۔ انہوں نے کہا کہ یہ معاہدہ وزیر اعظم نریندر مودی کے اصول مذاکرات کے ذریعے حل کی ایک بہترین مثال ہے۔ وزیر موصوف نے یہ بھی کہا کہ اس معاہدے کے تحت اگلے ماہ سے اکتوبر تک 3 زیر زمین پائپ لائنز کے ذریعے یمنا کنال سے راجستھان کو تقریباً 580 ملین کیوبک پانی مہیا کرایا جائے گا۔ انہوں نے کہا کہ ان پائپ لائن سے دونوں ریاستوں کے عوام کو پینے کا پانی مہیا ہو سکے گا۔ اس دوران جل شکتی کے وزیر سی آر پاٹل نے کہا کہ اس معاہدے کے تحت مانسون کے موسم میں راجستھان کے حصے کا پانی ہتھنی کنڈ بیراج سے ویسٹرن یمنا کنال کے نظام کے راستے بچھائی گئی زیر زمین پائپ لائن کے ذریعے فراہم کیا جائے گا۔
1: اس پریوجنا کے انترگت ہتھنی کنڈ بیراج سے پشچمی یمنا شہر کے مادھیم سے بھومیگت پائپ لائن دوارا مانسون کے دوران راجستھان کو اس کے حصے کا جل اپلبدھ کرایا جائے گا، جس سے چورو، سیکر، جھنجھنو تتھا راجستھان کے انیہ جل سنکٹ کے کھیتروں کو پیجل کی آوشیکتا کی دیرگھ کالک پورتی سنشچت ہوگی۔
0: دلی کابینہ نے آج دلی الیکٹرک وہیکل ای وی پالیسی کو منظوری دے دی ہے۔ اگلے مہینے کی پہلی تاریخ سے شروع ہونے والے 4 سالہ مرحلے وار رول آؤٹ کے لیے مقرر کثیر جہتی فریم ورک 31 مارچ 2030 تک قومی دارالحکومت کو مکمل طور پر کاربن کے صفر اخراج کی طرف منتقل کرنے کے لیے 15,000 کروڑ روپے کے بڑے مالیاتی اخراجات کا عہد کرتا ہے۔ وزیر دفاع راجناتھ سنگھ نے آج نئی دلی میں اسٹریٹجک تحقیق اور ترقیاتی پروجیکٹوں کی کارکردگی، جواب دہی اور بروقت عمل آوری کے لیے ڈی آر ڈی او ڈی ایف پی 2026 کو مالیاتی اختیارات کا ایک وفد جاری کیا۔ اس موقع پر جناب سنگھ نے کہا کہ ڈی ایف پی 2026 دفاعی افواج میں تحقیق اور ترقی کے ایک نظام سے نکلنے والے نظام اور ابھرتی ہوئی ٹیکنالوجی کی تیز تر پیداوار اور شمولیت میں سہولت فراہم کرے گا۔ صحت اور خاندانی بہبود کے مرکزی وزیر جگت پرکاش نڈا نے آج کہا کہ حکومت نے بنیادی، ثانوی اور تیسرے درجے کی طبی سہولتی مراکز میں توسیع کر کے ملک کے صحت نظام کو نمایاں طور پر مضبوط کیا ہے۔ نئی دلی میں صحت اور خاندانی بہبود کی مرکزی کونسل کی 16ویں کانفرنس سے خطاب کرتے ہوئے جناب نڈا نے کہا کہ شہریوں اور صحت نظام کے درمیان رابطے کے پہلے مرکز کے طور پر ملک بھر میں 1,86,000 آیوشمان آروگیہ مندر قائم کیے جا چکے ہیں۔ کامرس اور صنعت کے وزیر پیوش گوئل برطانیہ کا اپنا دورہ مکمل کرنے کے بعد یونان کے ایتھنس میں ایک اعلی سطحی بھارتی کاروباری وفد کی قیادت کر رہے ہیں۔ جناب گوئل نے آج یونان کے ترقیات کے وزیر تاکس تھیوڈوری کاکوس سے ملاقات کی۔ جناب گوئل نے کہا کہ انہوں نے وسیع تر تجارت، سرمایہ کاری، صنعتی تعاون اور لچکدار سپلائی چینز کے ذریعے بھارت یونان اقتصادی شراکت داری کو مضبوط کرنے پر تبادلہ خیال کیا۔ अमेरिका और ईरान ने एक दूसरे पर फौजी हमले को आर्जी तौर पर रोकने और आबनाए हुरमुस से तिजारती बहरी जहाजों की आमदोरफ्त दोबारा शुरू करने पर इत्तेफाक किया है। इस दौरान अमेरिकी सदर डोनाल्ड ट्रंप ने ऐलान किया है कि दोनों ममालिक के दरमियान मुजाकिरात का एक नया दौर कल कतर की राजधानी दोहा में होगा। सदर ट्रंप ने सोशल मीडिया पर बताया कि ईरान ने मीटिंग की दरखास्त की थी और ये मीटिंग दोहा में होगी, ताहम उन्होंने मुजाकिरात के एजेंडे या दोनों ममालिक की नुमाइंदगी की सतह के बारे में मजीद तफसीलात फराहम नहीं की। ऑपरेशन एमिस्टेड के तहत जलजले के मुतासिर वेनेजुएला में तैनात भारतीय फौज का फील्ड अस्पताल मुकम्मल तौर पर फाल हो गया है। ये वेनेजुएला के लोगों को 24 घंटे मुफ्त तिब्बी खदमात फराहम कर रहा है। वेनेजुएला में भारतीय सिफारत खाने ने कहा कि तजुर्बेकार डॉक्टरों पर मुश्तमिल भारतीय तिब्बी टीम ने कराकस में इंटरनेशनल ला रिंकोना डा रेस्ट्रेक पर एक कैंप कायम किया है। उसने कहा कि मेडिकल कैंप अब मुकम्मल तौर पर काम कर रहा है और खिदमात 24 घंटे खुली रहती है। भारतीय महकमा मौसमियात IMD ने मुल्क के शिमाल मशरकी इलाकों जैली हिमालयाई मगरबी बंगाल बिहार कोंकण गोवा महाराष्ट्र कर्नाटक केरला और माहे में कल शदीद बारिश के लिए ऑरेंज अलर्ट जारी किया है। IMD के मुताबिक अगले दो रोज के दौरान उड़ीसा झारखंड उत्तर प्रदेश उत्तराखंड मध्य प्रदेश विदर्भ छत्तीसगढ़ तेलंगाना तमिलनाडु पुदुचेरी और कराईकल में भी शदीद बारिश होने का इम्कान है। भारतीय खवातीन क्रिकेट टीम 2028 में लॉस एंजलिस में होने वाले ओलंपिक खेलों में क्वालिफाई करने वाली पहली टीमों में शामिल हो गई है। ताहम मर्दों की टीम को बराह रास्त क्वालिफाई करने के लिए रवा साल के अख्ताम तक ICC की मर्दों की T20 की रैंकिंग में एशिया की सबसे आला दर्जे की टीम बनना होगा। बैन अलाक्वामी क्रिकेट काउंसिल ने इस बात की तस्दीक की है कि भारत ऑस्ट्रेलिया बर्तानिया और जनूबी अफ्रीका ने लॉस एंजलिस 2028 ओलंपिक खेलों में खवातीन T20 मुकाबलों में अपनी जगह यकीनी बना ली है। US ओपन बैडमिंटन में भारतीय सरकर्दा खिलाड़ी किदांबी श्रीकांत मर्दों के सिंगल्स के फाइनल में चीनी ताइपे के सूली यांग से हार गए और उन्हें चांदी के तमगे पर इक्तफा करना पड़ा। इस हार में BWF के खिताब के लिए श्रीकांत के इंतजार को और बढ़ा दिया है, क्योंकि उन्होंने 2017 में BWF सुपर सीरीज के दौरान फ्रेंच ओपन में अपना आखिरी बैन अलाक्वामी खिताब जीता था। आखिर में खास खास खबरें एक बार फिर। सदर जमहूरिया द्रौपदी मुर्मू ने राष्ट्रपति भवन में मुनाकिदा दिफाई एजाजात की तकरीब में बहादुरी के एजाजात अदा किए। वजीर आजम नरेंद्र मोदी ने कहा कि सेशल्स के साथ 50 साल पुरानी शराकत दारी अब जिद्दत तराजी पायदार तरक्की और मुश्तरका खुशहाली के जरिए मजीद मुस्तहकम होगी। वजीर आजम सेशल्स का कामयाब दौरा मुकम्मल करने के बाद वतन वापस पहुंच गए हैं। मरकजी काबीना ने मुल्क में बुनियादी ढांचे की तरक्की में तेजी लाने की खातिर सरमायाकारी और बुनियादी ढांचे से मुतालिक कौमी फंड NIIF में 30,000 करोड़ रुपए की इजाफी सरमायाकारी की मंजूरी दी है। मगरबी बंगाल असेंबली ने समाज मुखालिफ सरगर्मियों पर काबू पाने के लिए अवामी तहफ्फुज और समाज मुखालिफ सरगर्मियों की रोकथाम से मुतालिक बिल को मंजूरी दी है। भारतीय महकमा मौसमियात ने कल मुल्क के शिमाल मशरकी इलाकों जैली हिमालयाई बंगाल बिहार महाराष्ट्र में ऑरेंज अलर्ट जारी किया है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
2: समाचार सेवा प्रभाग से प्रस्तुत है हमारा साप्ताहिक कार्यक्रम पब्लिक स्पीक।